चिङासुक जरा रेचापुङ खाना लेखा हाचुकनी रेचापुङ पान्दाव राधे शान्ति मलसमनि खरङ्ग तब हाइन हाइ ते तांसा रेचापुङ खाना लायन जगश्री बंजनि खरङ्ग खाना वैतनि ताखुते बुखुक्सा ते लगेदै तेङ